0: سته که مشکله کیونکه لاسٹ سمے سیکنڈ کا پیپر آنا ہے منٹ کا نہیں تو سیکنڈ کا پیاس بہت
1: आप सुन रहे हैं शिवा रेडियो
2: सत्यम शिवम सुंदरम
3: सत्यम शिवम सुंदरम।